0: صدق الله العظيم. اللہ کریں اس میں کوئی غلطی دانستہ یا نادانستہ ہو گئی ہو تو اللہ کریم اپنی بارگاہ اقدس سے اس کو معاف فرمائے اور بارگاہ عزدی میں اسے قبول و منظور عطا فرمائے. آمین ثم آمین یا رب العالمین. جی معزز سامعین اکرام, جیسا کہ آپ کو پتا ہے کہ برادفورڈ ایشین ریڈیو 1430 AM پر جمعہ کریم بالخصوص اور بالخصوص 12 ربیع الاول شریف کی نسبت سے ہی عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم کا خصوصی پروگرام جو ہے آپ کے لیے پیش کیا جا رہا ہے. عائشہ اختر اس وقت اپنی پوری کوشش کر رہی ہے کہ اللہ کریم کو راضی رکھتے ہوئے ان خوبصورتیوں کی جو ایک کہتے ہیں کہ جھلک کیا, ان خوبصورتیوں کے رنگ جو ہمارے ارد گرد منڈلا رہے ہیں, اللہ کریم کی جو کہتے ہیں سکینہ راحت اور پیس جو ہے اور رحمتیں, اس کی جو نور و تجلیات جو ہیں انوار و تجلیات کے جو اس وقت عاشقان مصطفیٰ کو وہ ضرور انوار نظر آ رہے ہوں گے. بلا شبہ وہ کہتے ہیں نا, آتے ہیں وہی جن کو سرکار بلاتے ہیں, جن کی حاضری لکھ دی گئی ہے اس پاکیزہ بابرکت محفل کے لیے, وہ یقیناً اور ضرور وہ عشق و مستی کی کیفیت میں ہوں گے. الحمدللہ رب العالمین, الحمدللہ رب العالمین. جی مزے سامعین اکرام, ہماری ویب سائٹ ہے bradfordasianradio.co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے. ابھی گھڑی کی طرف بھی دیکھ رہی ہوں لیکن یہ میں لگاتی ہوں, بہت ہی خوبصورت یہ حمد باری تعالیٰ بھی ہے, التجا بھی ہے, دعا بھی ہے ہماری. اللہ کریم سے آج بہت دعائیں کرنی ہیں, بہت اللہ کریم سے رحمتیں اپنی بالخصوص اہل اولاد کے لیے, ہمارے لیے اللہ تعالیٰ انہیں صدقہ جاریہ بنا دے, ہماری آل اولاد کو, ہماری نسلوں کو اللہ تعالیٰ ہمارے لیے صدقہ جاریہ بنا دے. معزز سامعین اکرام یقین کریں کہ یوں محسوس ہو رہا ہے کہ رب جلی کے ہم اتنے قریب اس وقت ہیں, اس کے نور کی بارشیں جو ہے جو پوری محفل کے اوپر برس رہی ہیں, کیوں نہ ہو جب اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کا ذکر خیر ہوتا ہے تو نور و انوار کی بارشیں برسائی جاتی ہیں, فرشتوں کا نزول ہوتا ہے, دیکھنے والی آنکھ دیکھتی ہے کہ یوں لگتا ہے کہ اس پر نور محفل کے اوپر جیسے گلاب کے پھولوں کی پتیاں نچھاور ہو رہی ہوں, جیسے اللہ کریم کا نور جو ہے روشنیاں جو ہیں اس نے اس محفل کو ڈھانپ لیا ہو. کتنا کریم ہے وہ, کتنا رحمان اور رحیم ہے, ہمارے عیبوں کو معاف کر کے ڈھک کے چھپا کے ان خوبصورت مواقع کے اوپر اپنی شایان شان نوازنے پہ قادر ہے. آج اللہ کریم سے اس کی شایان شان جھولیاں بھرنی ہے. مولا کریم اپنی شایان شان ہماری جھولیاں بھر دے, ہمارے اوپر انوار و تجلیات کی بارشیں کر دے. میرے مولا, میرے مولا اگر تیری ہی دی ہوئی توفیق سے یہاں پہ بیٹھے ہیں تو اپنے ہی فضل و کرم سے اس محفل کو قبول و منظور عطا فرما کے ہماری ہر دعا جو ہے قبول کر لے مولا, ہماری نسلوں کو آباد شاد, ہمارے گھروں کو خوشیوں سے بھر دے مولا, دنیا اور آخرت کی کامیابیاں ہمیں عطا کر دے میرے مولا, کیونکہ تو رب ہے, تجھ سے مانگنا بہت اچھا لگتا ہے اور تجھے دینا بڑا اچھا لگتا ہے. اللہ تجھے دینا بڑا ہی اچھا لگ, تو بڑا سخی ہے اللہ, اللہ سب سخیوں سے بڑھ کے سخی, تو ہی تو سخی اللہ, تو ہی تو ہے, تیری رحمتیں بھی تیرے پاس ہیں, تیرے نہ ختم ہونے والے لامحدود خزانوں میں سے آج تیرے بھکاری بن کے مولا آج ہر بیٹھے ہیں مولا, اور آج ہر سائل کی جھولی بھر دے بہت ہی خوبصورت. بسم اللہ الرحمن الرحیم جب ہم پڑھتے ہیں, الرحمن الرحیم کا کیا مطلب ہے, अर्रहमान भी रहम करने वाला, अर्रहीम भी इंतहाई रहम करने वाला। अब ये दोनों जो लफ्ज हैं, अर्रहमान के उसी वक्त वो इसी वक्त फिल फौर वो रहम करने पे कादिर है। मैं कुर्बान ही जाऊं जिसने इसकी ये डेफिनेशन की है, मैं उस पर भी अल्लाह की शान पर कुर्बान कि मेरे रब की शान देखे, वो फिल फौर रहम करने पर कादिर है। और अर्रहीम क्या है? फॉर एवर, हमेशा के लिए रहम करने वाला। अल्लाह तेरी शान के सदके तूने क्या क्या अता किया। अल्लाह वो कहते हैं जोली ही मेरी तंग है मौला, तेरे यहाँ कमी नहीं, तेरे करम से क्या क्या नहीं मिला मेरे खुदा। जोली ही मेरी तंग है तेरे यहाँ कमी नहीं, करीम अल्लाह झोलियाँ भर दे। जी मौजूदा मेरे कराम, मिलते हैं आफ्टर द ब्रेक इंशाल्लाह।
1: On 1413 AM, DAB+, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंटीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्राडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन खाए,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियाँ, कंगन, कांटे,
10: बालियाँ, अंगूठियाँ और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुँचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
10: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
8: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
10: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर,
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
8: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
10: safewayrider.co.uk।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
11: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, टी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
4: आपको नहीं पता ऑफर्स इन मेनिगो स्टोर, रोजाना ताजा सब्जियां, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
8: हर समत मचा है जिसका शोर, वो है मेनिगम सुपर स्टोर। मेनिगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश, मेनिगम सुपर स्टोर।
4: मेनिगम सुपर स्टोर,
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677. Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian radio. Bradford Asian Radio. Our voice, your choice.

0: زمزم و کوثر و تسنیم نہیں لکھ سکتا, یہ قلم آپ کی تعظیم نہیں لکھ سکتا. میں اگر سات سمندر بھی نچوڑوں راحت, آپ کے نام کی ایک میم نہیں لکھ سکتا. بریڈ فورڈ ایشین ریڈیو کی جانب سے تمام اہل اسلام کو آمد ربیع الاول اور جشن عید میلاد النبی کی بہت بہت مبارک باد. میرے خیال نے جتنے بھی لفظ سوچے ہیں تیری مثال تیری عظمتوں سے چھوٹے ہیں. عید میلاد النبی کی خصوصی نشریات کے لیے سنتے رہیے گا بریڈ فورڈ ایشین ریڈیو.
1: Your business being heard on the radio.
2: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
3: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
4: دولہے کا سہرا سہانا لگتا ہے.
5: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا. ملان کی شیروانی, شلوار قمیض, ویسٹ کوٹ, پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں. مردانہ ملبوسات کا بریڈفورڈ کا منفرد مرکز, جن کے لباس عام سے دلہے کو شہزادہ بنا دیں.
6: ملان دلہا ہاؤس, 8183 وائٹ ایبی روڈ, بریڈفورڈ, BD8 8DR, ٹیلیفون 07885 4283 4 9.
5: سنیے, جیسا بھابھی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے.
6: تمہیں پتا ہے بھابھی نے وہ بھی اس کارپیٹ کے اسپیشل آفر کا فائدہ اٹھایا ہے, جہاں کارپیٹ فرام اونلی 299 پر اسکوائر یارڈ, دیوان بیڈ فرام اونلی 99 پاؤنڈز.
5: خوبصورت کارپیٹس, لیمینیٹ, لائنو اور وہ بھی فری میجرنگ, فری کوٹنگ اور فری ڈلیوری کے ساتھ. بوبیز کارپیٹس, لسٹ ڈائٹ, ٹریفک لائٹس, اولڈ مسٹر ویلیو بلڈنگ, BD3 ADN. بوبی آئیے, بھابھی لائیے اور دیدہ زیب کارپیٹ سے گھر سجائیے. نمبر ملائیے 07414260078.
7: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
8: تو کھل کر کیوں نہیں کہتی کہ آج بیلز جانے کا ارادہ ہے؟
7: جی ہاں, بیلز, جہاں فش اینڈ چپس, برگرز, فل انگلش بریک فاسٹ, فریش کیکس اینڈ میکرونز,
8: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 ڈیز, بیلز, سی روم, 46 رولی ایونیو, بریڈفورڈ, BD6 1DA, فون 01274306567, بیہائنڈ شیل پیٹرول اسٹیشن.
5: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
8: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈ فوڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
5: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
8: اور خوشبو, لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے.
5: منگلا کیٹرنگ, 77 Athington Street, بریڈفورڈ, BD8 ATY,
8: ٹیلیفون 01274731555, منگلا کیٹرنگ سروسز .UK.
5: شادی آ گئی ہے سر پر اور کوئی فوٹوگرافر نہیں ہے گھر پر.
8: لگتا ہے آپ نے ایشین ویڈنگز UK.com کا نام نہیں سنا, جو آپ کی شادی کے چلتے پھرتے حسین لمحات ہمیشہ کے لیے فوٹوز اور ویڈیوز کے ذریعے محفوظ کرتے ہیں اور فلم ایسی بناتے ہیں دلہا دلہن جیسی چاہتے ہیں.
5: ڈیجیٹل کوالٹی, تیز اور دوستانہ سروس, میل اور فیمیل فوٹوگرافرز,
8: زندگی کے یادگار دن کو یادگار ترین بنوائیے.
5: آج ہی مبین کا نمبر ملائیے
8: 07548419678.
5: ایشین ویڈنگز UK.com, جن کی عام سی فلم بھی بالی ووڈ سے نہیں.
9: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Bradford Asian Radio, the world's local radio. Bradford's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
10: जी बिल्कुल, इसमें कोई शक नहीं है. ये ब्रैडफोर्ड एशियन रेडियो 1413 AM आपके लिए बहुत ही खूबसूरत सा एक खसूसी प्रोग्राम जो ऑर्गेनाइज किया गया, पेश किया जा रहा है. हमारी वेबसाइट ब्रैडफोर्ड एशियन रेडियो .co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर है 01274306677. जी मेरे पास एक आर्टिकल है जी मौजूद सामईन इकराम. नबी अकरम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम की विलादत बासआदत के बाद 3 या 4 रोज तक आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की वालिदा माजिदा हज़रत बीबी आमिना रदियल्लाहु अन्हा ने आपको दूध पिलाया. फिर आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को आपके चचा अबू लहब की कनीज सुवैबा ने दूध पिलाया. जब हज़रत सुवैबा ने अबू लहब को आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की विलादत की खुशखबरी सुनाई तो अबू लहब ने खुशी में फौरन सुवैबा को आजाद कर दिया. उंगली के एक इशारे से उसे आजाद कर दिया. अब अबू लहब के इंतकाल के बाद हजरत अब्बास रज़ियल्लाहु अन्हु ने एक ख्वाब में अबू लहब को निहायत बुरी हालत में देखा. हजरत अब्बास रज़ियल्लाहु अन्हु ने पूछा कि तुम्हारा क्या हाल है. अबू लहब ने जवाब दिया कि तुम्हारे बाद मुझे कोई राहत नसीब नहीं हुई सिवाय इसके कि सुवैबा को आजाद करने की वजह से हर पीर के दिन मेरे हाथ की उंगली के पोरे के बराबर पानी पिला दिया जाता है जिससे मैं कदरे सुकून पाता हूँ. ये रिवायत सही बुखारी किताब अन्निकाह बाब नंबर 20 में और फिर सही मुस्लिम में भी मुख्तलिफ तरीक से मनकूल है. बहुत कुछ मैंने भी, जाहिर है मैं भी इस दुनिया में रहती हूँ, सुना भी है जो लोग कहते हैं, जो जिनको तौफीक नहीं होती मिलाद पाक मनाने की या जिनके अपने नज़रियात हैं, जो भी है. अब देखें हमारे पास एक सही मुस्लिम और सही बुखारी की जो है, सही बुखारी की हदीस मुबारक हमारे सामने है. अब मैं ज़्यादा बहस में नहीं सिर्फ, लेकिन एक जो बात मुझे खटकी वो उसका ये था कि देखें अगर कोताह बीनी और अक्ल शरीफ इतनी काम नहीं करती किसी के ऊपर, ना तो कोई ये तनकीद है ना किसी के लिए कोई फतवा जारी कर रही हूँ ना कुछ भी, एक हल्का सा जो एक आम एक बच्चे के जहन में भी एक इतना खुशकिस्मती से इतना खूबसूरत वो खूबसूरती से बच्चे हमने तो अल्हम्दुलिल्लाह ये बचपन से सुना और बचपन से अल्हम्दुलिल्लाह अल्लाह पाक की तौफीक से हमने इसे एक्सेप्ट किया. तो अब सही बुखारी सही मुस्लिम शरीफ में ये जो वाक्या है, अब जो क्या मैं उनको कहूँ कि बहुत कुछ कहना होता है लेकिन बहुत कुछ कह नहीं सकते या कह नहीं पाते, बड़ी मसलतें होती हैं, आप सबको इसका बताएं. अब बात यह है कि वो जी कहा गया कि उस वक्त लोगों को पता नहीं था कि ये नबी और रसूल है. क्या बात इन्होंने निकाली है. लोगों को तो नहीं पता था लेकिन पैदा करने वाले को तो पता था कि मैं अपना नबी भेज रहा. पैदा करने वाले अल्लाह पाक को तो पता है ना. अल्लाह पाक वसी नजरी कैसे दिमागों में जहनों में कलूब में मुंतकिल कर देता है. और अल्लाह का शुक्र अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ढेरों ढेर शुक्र कि ये खूबसूरत महफिल पाक हम सजाए बैठे हैं. इतना ही कहूंगी अल्हम्दुलिल्लाह. बात आपकी समझ में आ गई. यही तो बात थी कि बात भी समझ में आ जाए, बात रख भी ले और कोई इधर उधर इंतशार का भी कोई भी जर्रा बराबर हमें इंशाल्लाह ताला डर खौफ नहीं है. इंशाल्लाह ताला अच्छी बात कह देनी चाहिए और अच्छी बातें कहने के लिए ही हम इधर बैठते हैं. ठीक है, बहुत ही खूबसूरत ये मिलादुल नबी सल्लल्लाहु अलैहि वसल्लम की खुशी में ये जी बिल्कुल नया कलाम 2026 का आया. और फिर मैंने, मुझे बड़ी खुशी हुई اور یقین کریں آپ بھی جھوم اٹھیں گے یہ نئے نئے کلام سن کے، دل کو اتنا سکون ملتا ہے۔ اور خوبصورت وادیوں میں اللہ تعالیٰ ہمیں ہمیشہ خوبصورت وادیوں میں خوشیوں میں رکھے انشاء اللہ تعالیٰ، غموں کا شائبہ تک نہ ہمارے اوپر آنے پائے انشاء اللہ تعالیٰ۔ ہماری آل اولاد نسلوں کو اللہ لمبی زندگی، صحت والی، تندرستی والی انہیں بھی اور ہمیں بھی عطا کرے۔ جہاں جہاں معزز سامعین اکرام سماعت فرما رہے ہیں پروگرام، اللہ تعالیٰ آپ سب کی، میری، ہم سب کی حاضری قبول و منظور عطا فرمائیے، فرمائے۔ آئیے بہت ہی خوبصورت جشن عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم کا نیو ایئر 2026 کا کلام جو ہے وہ سماعت فرماتے ہیں۔

0: ما شاء الله ما شاء الله، سبحان الله سبحان الله. یہ تھی سیدہ عریبہ فاطمہ، بہت ہی خوبصورت نعت خواں اور بہت ہی پیارے انداز میں نبی اکرم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں صلاۃ و سلام پیش کیا. سبحان اللہ سبحان اللہ. جی معزز سامعین اکرام، جیسا کہ آپ کو پتا ہے کہ برادفورڈ ایشین ریڈیو 1413 AM پر یہ خصوصی خوبصورت سی ایک محفل عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم اور جمعہ کریم کی محفل پاک سجا کے بیٹھے. اللہ کریم سے ڈیرو ڈیر التجائیں لے کے، دعائیں بالخصوص اپنی اولادوں کے مقدر نصیب جگانے کے لیے. وہ ضرور سنتا ہے، وہ دیکھتا ہے، وہ خود فرماتا ہے کہ وہ دیکھتا بھی ہے سنتا بھی ہے، وہ سب کچھ جانتا ہے. ہمارے دلوں کے راز، ہمارے دلوں کے اندر جو آنے والے، ہمارا سب کچھ اسی کی طرف سے. تو اس سے بڑی اور کیا بات ہے کہ اسی کی طرف سے آئے ہیں اور اسی کی طرف لوٹ کر جانا ہے انشاءاللہ. تو مجھے یاد آ گئی اللہ پاک کی بات حدیث قدسی میں، جیسے اللہ پاک فرماتا ہے، اللہ پاک کبھی بیشی معاف فرمائے، کہ جس کو مجھ سے ملنے کا شوق نہیں ہے نا، تو پھر مجھے بھی اس سے ملنے کا شوق نہیں ہے. میں قربان جاؤں، اللہ کبھی بیشی معاف فرمائے، کہ یہی تو ہے نا. پھر یہی چیز تو ہمیں گناہوں سے روکتی ہے کہ اللہ تعالیٰ سے ہم نے ملنا ہے. انشاءاللہ تعالی خیر سے خیر کا سفر رہے یہاں پہ بھی، اور خاتمہ بالایمان ہو انشاءاللہ تعالی. خاتمہ بالخیر، خاتمہ بالایمان ہو انشاءاللہ تعالی. آمین. اللہ رب العزت، لا الہ الا اللہ محمد الرسول اللہ، کلمہ شہادت ہمیں نصیب ہو آخری وقت. آمین ثم آمین یا رب العالمین. جی ایک دفعہ پھر میں اناؤنس کر دوں کہ برادفورڈ ایشین ریڈیو 1413 AM کی خوبصورت خصوصی نشریات جمعہ کریم اور ربیع الاول شریف سے ریلیٹڈ آپ عائشہ اختر کے سنگ سماعت فرما رہے. ہماری ویب سائٹ برادفورڈ ایشین ریڈیو .co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے. میرے پاس نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی حدیث مبارکہ ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ سفر عذاب کا ایک حصہ ہے، جو تم میں سے کسی کو اس کے کھانے پینے اور سونے سے روکتا ہے. لہذا جب تم میں سے کوئی اپنے سفر کی ضرورت پوری کر لے تو جلد اپنے گھر والوں کی طرف واپس آ جائے. یہ حدیث مبارکہ جو ہے یہ صحیح بخاری کی حدیث نمبر 1804 ہے. جی معزز سامعین اکرام، یہ اتنے خوبصورتیوں کا سفر ہے. بریک پر بھی ابھی نظر تو ہے، لیکن بریک پر جانے سے پہلے یہ بہت ہی خوبصورت کلام میرے پاس ہے، اور یہ بھی سیدہ عریبہ فاطمہ کی آواز میں میں نے لیا ہے. اور چلے ایسا ہے کہ ابھی بس بریک میں کچھ پل ہی باقی رہ گئے ہیں، تو بہت ہی خوبصورت سا یہ کلام میں چاہتی ہوں آفٹر دا بریک پورا ہم سنیں انشاءاللہ تعالی. اور اس واقعے سے ریلیٹڈ جو ہمارے نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی جو روایت منقول ہے، جو ان سے سلسلہ منسوب ہے، وہ جب نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم مدینہ شریف تشریف لے گئے تو چھوٹی بچیوں نے دف جو ہے اس کا استعمال کیا. بڑے خوبصورت انداز میں انہوں نے آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. تو یہ اتنا مجھے خوبصورت الحمدللہ، اور یہ کلام جو ہے میں قربان جاؤں میرے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی آمد سے بالخصوص ریلیٹ کر دیا گیا ہے. بہت ہی خوبصورت کلام ہے، انشاءاللہ تعالیٰ ابھی سننے کی سعادت حاصل کریں گے، لیکن آفٹر دا بریک، کیونکہ بس ایک دو منٹ بریک میں رہ گئے تو پھر یہ بھی نہیں. اور اتنی دیر میں تھوڑی سی یہ وضاحت کر دوں، بلکہ وضاحت بالکل یہ جائز بنتی ہے، ہونی بھی چاہیے، کہ آپ کو پتا ہے کہ ربیع الاول 12 ربیع الاول شریف کا جو بہت ہی نہایت خوبصورت سا ایک ہم نے عقیدتوں برا سفر کیا، 12 ربیع الاول شریف کی محفل پاک سجائی، اس میں آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی پیدائش کیسے خوبصورت نورانی گھڑیاں، بی بی آمینہ سلام اللہ علیہا کی وہ جو ان کو کوئی تکلیف عام عورتوں کی طرح نہیں محسوس ہوئی، آپ نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم بہت ہی خوشبودار सुरमा लगाए हुए पैदा हुए आम बच्चों से हटके और सजदे की हालत में जमीन पर सजदा अदा कर रहे थे। तो ये इतने खूबसूरत जो वाक्यात है और नूर नूर छा गया और जो किसरा की वो जो महल था वो रेज जमीन बोस हो गया और आतश जो थी आतश कदे में जो आतश जल रही थी वो बगैर किसी हवा के वो बुझ गई और फिर जो खाना काबा में इतने बुत जो थे वो रखे गए थे वो उन्दे मुंह सारे के सारे बुत जो है वो उन्दे मुंह गिर गए। इनकी तादाद भी है लेकिन कमी बेशी इस वक्त हो सकती तो इसलिए फिर मैंने जितने भी बुत थे उनका जिक्र कर दिया। और शैतान को ये जो बुतों का गिरना इस कदर मायूब हुआ कि वो इतनी करख्त और जबरदस्त चीख के साथ उसने चीख मारी कि उसके जितने चेले थे वो उसके गिर्द जमा हो गए कि पता नहीं क्या हो गया है। तो सामईन इकराम जाहिरी बात है कि शैतान को बुरा लगा नबी करीम सल्लल्लाहु अलैहि जाहिरी बात है कि उसको इस खुशखबरी से। अब देखिए बात जो है ना बड़ी गहराई वाली भी है और बड़ी समझ और अकल वाली भी है। शैतान को ये बात हरगिज भी पसंद नहीं आई और वो चीखने चिल्लाने लग गया जबकि जो घर वाले थे खुशियां मना रहे हैं झूम रहे हैं आका आ गए मैं कुर्बान ही जाऊं आका सुभान अल्लाह आपकी शान पर आपकी अजमत मरहबा या रसूल अल्लाह मरहबा आप दुनिया में तशरीफ लाए मरहबा।
1: रेडियो ब्रैडफोर्ड एशियन रेडियो ऑन 14:13 AM DAB+ मोबाइल ऐप and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
7: जो कि पायदार मजबूत खूबसूरत डबल एंड ट्रिपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644
9: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी सालगिरह शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
8: और खुशबू लज्जत और जायका खुद कहे कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY
8: टेलीफोन 01274731555 मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाए
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
8: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
10: बालियां अंगूठियां और हार
8: जो दुल्हन करे सिंगार
10: आज ही मामू काके की दुकान
8: खालिस सोने की पहचान
10: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन
10: क्वालिटी की पहचान
8: पाकिस्तान ज्वेलर्स 1 Dufferin Lane ब्रैडफोर्ड BD95ER 01274491442
10: पाकिस्तान ज्वेलर्स।
11: Looking to start driving or building a strong career with Safeway Rider? You can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
4: रिवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
8: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
4: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
12: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
8: ओपन 7 डेज, 10 to 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229627222।
12: लव फर्नीचर, फर्नीचर यू लव।
1: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677. Bradford Asian Radio, the world's local radio. Bradford's number one Asian community radio. Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
0: जी बिल्कुल ऐसा ही है मज़े सामीन इकराम, ये Bradford Asian Radio 1413 AM, खूबसूरत सी मैं कहती हूँ कि ऐसा महसूस हो रहा है कि दिलों के गुंचे खिल रहे हैं और एक कैफो मस्ती और वो सरूर की एक ऐसी चांदनी जिसे कहते हैं छाई हुई है महफिल के ऊपर, के जहाँ पे बाजोक लोग जो हैं वो समात फरमा रहे हैं खूबसूरत महफिल पाक को, वहाँ पे इस वक्त मैं खुद अल्हम्दुलिल्लाह रब्बिल आलमीन अल्लाह पाक की तह दिल से मशकूर व ममनून अपने रब करीम की कि मेरे रब ने मुझे अपने फजल से, करम से इतनी खूबसूरत ये साथें दे दी, इतनी खूबसूरत साथें कि मैं मेरे अल्फाज शायद इनका अहाता ना कर सके। मेरे पास वो अल्फाज मैं कहाँ से लाऊं? एक तो अल्लाह ताला के तशक्कुर के लिए और दूसरा इन रानाइयों को जो बयान कर रही हूं, वो खूबसूरतियां, वो खूबसूरतियों का सफर, वो खूबसूरत हस्ती कायनात की वजह तखलीके कायनात, जिसको अल्लाह रब्बुल इज्जत ने एक ऐसे खूबसूरत सांचे में डाला कि बीबी आयशा सल्लल्लाहु अलैहा रज़ियल्लाहु अन्हा फरमाती है के हजरत यूसुफ अलैहिस्सलाम को देखकर मिस्र की औरतों ने अपनी उंगलियां काट ली थी। आपको पता है मिस्र के बाजार में औरतों ने अपनी उंगलियां फ्रूट काटते करते अपनी उंगलियां काट ली हजरत यूसुफ अलैहिस्सलाम को देखते हुए, तो अगर वो मेरे मुस्तफा का हुसन देख लेती तो वो अपने जिगर पे खंजर चला लेती, मैं कुर्बान जाऊं। और अल्लाह पाक ने मेरे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का सरापा, उनका हुस्न मुबारक जो है वो कितने हजार पर्दों में छुपा के रखा हुआ है, और फिर भी सहाबा कराम रिजवानुल्लाह अलैहिम अजमाइन

0: زمزموں کو سر و تسنیم نہیں لکھ سکتا, یہ قلم آپ کی تعظیم نہیں لکھ سکتا. میں اگر سات سمندر بھی نچوڑوں, راحت آپ کے نام کی ایک میم نہیں لکھ سکتا. بریڈفورڈ ایشین ریڈیو کی جانب سے تمام اہل اسلام کو آمد ربیع الاول اور جشن عید میلاد النبی کی بہت بہت مبارکباد. میرے خیال نے جتنے بھی لفظ سوچے ہیں تیری مثال تیری عظمتوں سے چھوٹے ہیں. عید میلاد النبی کی خصوصی نشریات کے لیے سنتے رہیے گا بریڈفورڈ ایشین ریڈیو.
1: And the winner is
2: your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
4: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
5: دولہے کا سہرا سہانا لگتا ہے.
6: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا. ملان کی شیروانی, شلوار قمیض, ویسٹ کوٹ, پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں. مردانہ ملبوسات کا بریڈفورڈ کا منفرد مرکز, جن کے لباس عام سے دلہے کو شہزادہ بنا دیں.
7: ملان دلہا ہاؤس, 8183 وائٹ ایبی روڈ, بریڈفورڈ, BDH 8DR, ٹیلیفون 07885428349, ادر برانچ مغل ایمپوریم, 1304 لیڈ روڈ, بریڈفورڈ.
6: سنیے, جیسا بھابی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے.
7: تمہیں پتا ہے بھابی نے وہ بھی کارپیٹس کے اسپیشل آفرز کا فائدہ اٹھایا ہے, جہاں کارپیٹس فرام اونلی 299 پر اسکوائر یارڈ, دیوان بیڈز فرام اونلی 99 پاؤنڈز.
6: خوبصورت کارپیٹس, لیمینیٹ, لائنو اور وہ بھی فری میجرنگ, فری کوٹنگ اور فری ڈلیوری کے ساتھ. بوبیز کارپیٹس, لسٹڈ ڈائریکٹ, ٹریفک لائٹس, اولڈ مسٹر ویلیو بلڈنگ, BD3 ADN. بوبی آئیے, بھابی لائیے اور دیدا زیب کارپیٹ سے گھر سجائیے. نمبر ملائیے 07414260078.
8: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
9: تو کھل کر کیوں نہیں کہتی کہ آج پلز جانے کا ارادہ ہے؟
8: جی ہاں, پلز, جہاں فش اینڈ چپس, برگرز, فل انگلش بریک فاسٹ, فریش کیکس اینڈ میکرونز,
9: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 ڈیز, پلز, سی روم, 46 رولی ایونیو, بریڈفورڈ, BD6 1DA, فون 01274306567, بیہائنڈ شیل پیٹرول اسٹیشن.
6: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
9: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈفورڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
6: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کے کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
9: اور خوشبو, لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے.
6: منگلا کیٹرنگ, 77 Athington Street, بریڈفورڈ, BD8 ATY,
9: ٹیلیفون 01274731555, منگلا کیٹرنگ سروسز .UK.
10: عمر کا اتنا سا گوشوارہ ہے, تمہیں نکال کے دیکھا تو سب خسارہ ہے. میں نوتریز دی اکاؤنٹنٹس, جی ہاں, چھوٹے سے چھوٹے ٹیکسی اکاؤنٹ سے لے کر بڑی سے بڑی کمپنی کے اکاؤنٹس بنوانے کے لیے قابل اعتماد نام. میں نوتریز دی اکاؤنٹنٹس, آڈٹ اینڈ اکاؤنٹنسی, ٹیکسیشن, VAT, بک کیپنگ, پے رول, فنڈریزنگ, کمپنی فارمیشن, مارگیجز, اکاؤنٹس کے کسی بھی مسئلے کے لیے نہ ہو پریشان, کیونکہ آپ کی مشکل کریں گے آسان. میں نوتریز دی چارٹرڈ سرٹیفائڈ اکاؤنٹنٹس, میں نوتریز دی, گریٹ ہاٹن روڈ, آن بریڈفورڈ, 424453. میں نوتریز دی.
1: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Broadcasting from Bradford, listen to all over the world. Bradford Asian Radio. The Real Asian Radio. Bradford Asian Radio. Our voice, your choice.
10: جی بالکل مزہ سامعین اکرام، یہ برادفریشن ریڈیو 1413 AM ہے جس پر آپ میلاد النبی صلی اللہ علیہ وآلہ وسلم کی خوبصورت ساعتیں جو ہیں ایک ہی ساتھ جمعہ کریم کے منا رہے ہیں، آپ بھی ہم سب بھی الحمدللہ مل کر. ہماری ویب سائٹ برادفریشن ریڈیو .co.uk ہے اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے. مزید سامعین اکرام، ابھی میں اللہ کی کرم نوازی فضل میرے رب کا کہ شکر الحمدللہ مجھے یاد آ گیا ہے، یہ بلکہ کچھ ایسا ہوا کہ دیکھیں ہم عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم منا رہے ہیں ابھی، جبکہ میں نے پہلے بھی بس مختصراً عرض کیا جو کہ مختصراً ہی اب میں عرض کروں گی کیونکہ ہمیں کسی بھی بحث میں پڑھنے کی ضرورت ہی نہیں ہے، ٹھیک ہے؟ تو لیکن جی الحمدللہ اللہ تعالی ہمیں ایسے ہی انشاءاللہ تا قیامت ہماری آئندہ آنے والی نسلوں کو انشاءاللہ تعالی سعادت دیتا رہے ہم جشن عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم یوں ہی ذوق و شوق کے ساتھ ہم بھی ہماری نسلیں مناتی رہیں تا قیامت انشاءاللہ تعالی، آمین ثم آمین یا رب العالمین. ایک جو میں نے بھی چیز جو ہے وہ محسوس بھی کی اور میں اس کے اوپر اس لیے تھوڑا سا حصہ ڈالنا چاہوں گی تاکہ جب ہم کسی ایک چیز کو دیکھتے ہیں یا برائی کو دیکھتے ہیں تو پھر ہمارا یہ قسم کا فرض بن جاتا ہے ہم اپنا حصہ اخلاقاً ضرور ڈال لیں. تو اس نسبت سے میں اس وجہ سے یہ بات کرنے لگی ہوں کہ ادب پہلا قرینہ ہے محبت کے قرینوں میں، ٹھیک ہے؟ جہاں پہ عشق ہے وہاں پہ ادب ہے. ادب آپ کو پتا ہے اللہ پاک نے نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے روضہ انور پر ادھر لکھا ہوا ہے کہ میرے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی آوازوں سے بلند نہیں آواز کرنی، ٹھیک ہے؟ اپنی آوازوں کو دینی رکھنا ہے. مفہوم بیان کر رہی ہوں ان آیات مبارکہ کا جو قرآن پاک میں نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے لیے اللہ پاک نے وہ قرآن پاک میں آیات جو ہیں وہ مبعوث فرمائی ہیں، لکھی ہیں سبحان اللہ. تو کہ اپنی آوازوں کو پست کر لو نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی آوازوں سے، کہیں ایسا نہ ہو کہ تم انجانے میں کوئی غلطی ایسی کر لو اور سارے کے سارے تمہارے اعمال جو ہیں عکارت چلے جائیں. ایک تو یہ دیکھے ہمیں اتھینٹک پروف جیسے کہتے ہیں ایک مل گیا، ایک ایویڈنس جو ہے سٹرونگ الحمدللہ. اب دوسرا یہ کہ بہت سی نعتیں جو ہیں یہ بہت دیر پہلے کا مسئلہ جو ہے وہ چلا رہا ہے کہ گانوں کی طرز پر بنانا، یا میں اس بحث میں بھی نہیں جاتی. اب چونکہ میں نے کچھ جو نازیبا الفاظ میں کہہ سکتی ہوں، میں ان کو جیسے انہوں نے ان کو ان الفاظ کو کہا تو وہ میں الفاظ ایسے نہیں یہاں پہ کہنا چاہتی، میں ان کو نازیبا الفاظ کی شکل دے دیتی ہوں. کسی بھی خاتون کے لیے چاہے وہ کچھ بھی کر رہی ہے تو اس کے لیے نازیبا اور الفاظ اختیار کرنا اور ناشائستگی پر اتر آنا یہ کہاں کی اخلاقیات ہے، یہ ایک بات ہے. تو ایک مجھے بہت ہی پیاری ہماری اسلامی بہن ہے، پردہ بھی بہت ماشاءاللہ پیارا کرتی ہیں، اور انہوں نے بہت ہی ایک خوبصورت مجھے ان کا کلپ سننے کو ملا جس میں انہوں نے یہ بیان دیا کہ اب یہ ان کے الفاظ ہیں بڑے خوبصورت کہ وہ کہہ رہی ہیں کہ شرم کریں، آپ شرم کریں کہ آپ کون ہوتے ہو عورت کو یہ کہنے والے، اور جاؤ بن ٹھن کے باہر اور جاؤ فیشن کر کے. یہ تو تم فیشن کر کے گئی تھی، یہ تو ہونا ہی تھا تمہارے ساتھ، غلط تو ہونا ہی تھا، یعنی آپ عورت کے پیدا ہونے پر ہی افسوس کر رہے. تو وہ کہہ رہی ہیں کہ اگر جنہوں نے جو پردہ کرتی ہیں بہت اچھی بات ہے، جو نہیں پردہ کرتی ہیں آپ مرد حضرات ان کو یہ نہیں کہہ سکتے ہو، آپ کو حکم دیا گیا ہے اپنی نظریں نیچی رکھنے کو، آپ کو حکم دیا گیا ہے، اور آپ اتنے سٹرونگ ورڈ کیوں عورتوں کے لیے استعمال کر رہے ہیں؟ یہ آپ کے لیے ہے ایک لمحہ فکریہ، آپ کے لیے، ہم سب کے لیے. تو میں نے وہ چونکہ ان کی گفتگو یہ سنی مجھے بہت اچھی لگی، بہت ہی اچھی ہماری اسلامی بہن. خود وہ پورا کمپلیٹ وہ کہتی ہے کہ میں پردہ کرتی ہوں تو میں جینا ہی حرام کر دوں عورتوں کا، کہ نہیں تم ایسے ہی.
11: अबाया के लिए भी उन्होंने बहुत ही खूबसूरत, किसी ने पूछा कि अबाया ही पहननी चाहिए, तो उन्होंने कहा कि ये तो हमने खुद शेप एक दे दी है लेकिन असल सतरपोशी है और अपने जिस्म एक बारीक लिबास नहीं पहनना चाहिए खवातीन को, और दूसरा ये कि जिसमें उनकी नमूदो नुमाइश होती हो उनके जिस्मों की। ये उनके अल्फाज खुद इतनी माशाल्लाह बापरदा है, बहुत ही प्यारी हमारी इस्लामी बहन, मुझे बड़े अच्छे उनके अल्फाज लगे, मैंने कहा शेयर करते थे आगे, अच्छी बातें जो है वो शेयर होनी चाहिए। अब जो मर्द हजरात खवातीन के लिए कि ये जी फहाश क्या क्या अल्फाज, ये बिल्कुल वो मेरी बहन बिल्कुल सही कह रही है, आपको जेब ही नहीं देता कि और सरेआम आके आप खवातीन को जो है ऐसे नाजेबा अल्फाज कहें। वो पर्दा करती हैं या नहीं करती हैं, बुराई को रोकना है तो उनको जैसे आपने सबको बीच में क्यों लेके आते हो, सरेआम उनकी तजलील हरगिज, क्या आपका जमीर गवारा करता है कि आप सरेआम उनकी तजलील करें? एक सवाल का जवाब देना है आपने, ठीक है, आपकी रसाई उन तक नहीं पहुंचती, आप किसी असर और रसूख या अपने वसाइल से उनको नहीं स्टॉप कर सकते ईवल या बुराई से, फिर आपको हक भी क्या है कि सरेआम उनकी तजलील करें? एक तो ये पॉइंट, दूसरा ये कि आप यकीन करें कि वो जी इन्होंने ये जी नात खानों ने, नात खान खवातीन जो हैं बड़े मेकअप किए, ऐसे ये उसके अल्फाज मर्द साहब के कि जी ये इतना करके ये, और इतने आप यकीन करें कि वो अल्फाज नाजेबा कि मैं यहाँ पे बैठ के एक औरत होने के नाते में वो बोल नहीं सकती अल्फाज। क्या हमारी माओ बहनों को आप इस तरह के अल्फाज से नवाजें, आपको जेबा देता है? आप सब समझ गए होंगे कहां से, और बहुत हद तक देखें वो फिर मुझे मीशा, चलिए मैं नाम भी बताती हूं, बड़ी अच्छी हमारी इस्लामिक बहन, उन्होंने ये भी कहा कि मर्द हर सूरत में, चाहे वो औरत जब उस बाहर होती है वो हर सूरत में उसका महाफिज है, वो उसके पास से गुजरे तो वो सेफ्टी फील करे। मुस्लिम खवातीन हम सेफ्टी फील करें, हम अपने माशाल्लाह काम की जगह के ऊपर हैं, माशाल्लाह माशाल्लाह अल्हम्दुलिल्लाह, अल्लाह सलामत रखे जी हमारी रेडियो टीम, हम सबको अल्लाह सलामत रखे, ऐसा हम कंफर्टेबल जोन में बैठे, ऐसा होना चाहिए कि वो किसी से, आप जो वो मर्द हजरात के ऊपर ड्यूटी, जो आप अपनी ड्यूटी से मुनकिर हो के खवातीन के ऊपर क्यों डाल देते हैं? हमेशा ये ही मुर्दे इल्जाम क्यों ठहराई जाती है? और फिर वो जो जी मेकअप, आप एक स्पेसिफिक कह लेंगे एक खास ग्रुप को टारगेट कर रहे हैं, उनकी वीडियो बता रहे हैं, दिखा रहे हैं, अब मैं क्या कहूं कि वो एक यंग लड़की है उसके ऊपर जो ओह क्या क्या क्या क्या देखने को मिल रहा है, इट्स नॉट ऑफ माई बिजनेस, नहीं है, लेकिन ये हमारा माशरा जो है देखे, एक बस सिर्फ ये बात है कि फिर अच्छा उनको उनके मेकअप, उनको बार बार उनकी वीडियो दिखाई, उनको टारगेट किया जा रहा, उनके फेस दिखाए जा रहे हैं, वो भी किसी की माँ बहन बेटियां हैं, वो जो उन्होंने चलें जी ठीक है, और फिर आप उनको जो मैं यकीन करें मौजूद सामईन इकराम के मैं वो अल्फाज नहीं दोहरा सकती, उस भाई हजरत ने जो उनको अल्फाजों से नवाजा, क्या ये दुरुस्त तरीका है किसी को बुराई से रोकने का? अगर बिलफर्ज के वो बुराई है, क्या ये दुरुस्त तरीका है? इसका दुरुस्त तरीका क्या है? ये हमने हल ढूंढना है, ना कि देखिए जब हम जबान खोलते हैं दूसरों, वही एक उंगली दूसरे पर उठाएंगे, तीन उंगलियां तो अपनी तरफ है, और फिर जब हम जबान खोलेंगे उससे दूसरे के नहीं हमारा खुद का पता चलेगा कि हमारी दुकान कैसी है, सौदा कैसा है, हमने खुद भी तो देखना है ना इन सारी बातों का, सद्देबाब किन अल्फाज में कैसे कहां, ये सोचने की बजाय आप उनकी तस्वीरें पूरे वायरल कर रही हैं, उनकी वीडियोस ये देखें देखें देखें, ये वीडियो देखें देखें देखें, ये क्या है भाई? कोई गलती कर रहा है तो उसकी उसकी गलती को यूं छालते, एम आई राइट और रॉन्ग, आप लोगों ने बताना है, और आप सब हम सब माशरे के अफराद हैं, बुराई को हाथ से रोकें क्या हमारा इस्लाम इजाजत दे रहा है, जबान का, लेकिन जबान क्या सरेआम इस्तेमाल करनी होती कि उनकी वीडियोज आप दिखाएं सबको, जिनको नहीं भी पता, जिनके नहीं भी दिमागों में, मुझे तो पता ही नहीं था इस बात का, जब मैंने इतनी कुछ देखा हो ये क्या लग रहा है, हर इंसान है वो भी, दिल है उनके अंदर भी धड़कता। मैं किसी की साइड नहीं ले रही, लेकिन बुराई का खात्मा कैसे करना है ये सबने मिलकर सोचना है। बुराई को खत्म करें जड़ से, निप द इवल इन द बड, बिल्कुल दबा दें, लेकिन कैसे क्यों कर। आप तो फिर वो बुराई को दबा नहीं रहे, उछाल रहे, सबको दिखा रहे हैं। बहरहाल ये सोचना है, ये बहुत बड़ा फिक्रा लम्हा फिक्रिया है। हम सब जो है मुसलमान एक दूसरे के बहन भाई, जो इस्लाम ने हमें जिस रिश्ते में प्रो दिया, इस्लामिकली बहन भाई के रिश्ते में प्रो दिया, हमने एक दूसरे के लिए सिर्फ इसलिए इस्लामिकली साइड लेनी, एक दीवार की मानिंद बनना। भाई मैंने तो एक नुक्ता जो है आपके सामने रख दिया है, फिर किसी के मेकअप को तनकी, आजकल इतना ये फैल गया है और इतनी, मैं क्या कहूँ, लेकिन प्लीज खुदारा इसका सद्देबाब अच्छे तरीके से अच्छे अंदाज में करें, या जिनकी वो जिन जो लोग ये वीडियोस बना रही हैं उन तक मैसेज पहुंचाएं राइट एंड करेक्ट तरीके से, बीबी बहन इज्जत के साथ। ये एक आप अच्छे तरीके से दानाई और हिकमत से अल्लाह की तरफ, अल्लाह की तरफ बुलाओ। ये तो कुरान फरमा रहा है ना, अल्लाह पाक कभी बेशी माफ फरमाए, दानाई और हिकमत से, दानाई और हिकमत से। जहां फितना फसाद का डर है एक साइड पे हो जाए, आप फितना फसाद उनको फैलाना नहीं। ये भाई मेरे से ज्यादा आप लोग समझदार सारे, मैं तो एक तजवीज ये आरा देती हूँ आप तरीके से। आपको पता है ये वीडियो कहाँ से वायरल हुई है, कौन है इसका मावज क्या है, वो इन्वेस्टिगेशन करके वहां तक पैगाम छोड़े कि ये गलत बात है, बुराई खत्म हो गई, दोबारा नजर उठाए। सबको दिखाना क्या जरूरी है, देखें देखें आगे से बड़े बड़ा चला, देखें ये क्या कर रही है, पहले ये वीडियो देखें फिर मैं कॉमेंट्स दूंगा, और वो भी ऐसे कि वाह वाह हो जाए। बहरहाल ये जी इसलिए ताकि हम सबको अल्लाह पाक इज्जतों से नवाजे। गलतियां कोताहियां किससे नहीं होती, और भूल चूक किससे नहीं होती, और वो उसको खत्म करना उसी जगह से जहां से वो उठी है, बस बात खत्म हो गई। फैलाना क्यों है उसको, सबको क्यों तमाशा बनाना है भाई, ये तो फिर फितना। बहरहाल आप लोगों को सोचना है, सबको सोचना है, बुराई को वहीं से दबाएं जहां से वो सर उठाती है, बाकी को बताने की जरूरत नहीं। और फिर इनोसेंट भी इतने लोग होते हैं, उनका दिल दुखता है, मेरा दिल दुखता है ऐसा देख के, दिल दुख जाता है। मत किसी और को, औरों का भी दिल दुखाएं, अच्छे मूड को मत खराब करें, और बस जहां से बुराई निकली है वहां पे आपकी पहुंच जाती है, वरना किसी को कोई इख्तियार नहीं है, कोई अथॉरिटी नहीं है कि किसी की उछाल उछाल के वीडियोस दिखाए, देखे ये हो रहा है वो हो रहा है। आप खुद भी हैरान हो जाएंगे कि आपने किया क्या है, जहां तक ये मेरी आवाज पहुंचेगी जिन्होंने ऐसी हरकत की है। थैंक यू वेरी मच, जजाकल्ला खैर जी। अभी हमारा टाइम जो है जी, हमें ये वाला जो टाइम होता है समेटने वाला, संभालने वाला, यहाँ से प्रोग्राम, और इतनी खूबसूरत माशाल्लाह, और खूबसूरतियों का सफ़र खूबसूरतियों में ही रहने देते हैं, इंशाल्लाह ताला रहने दे, और अल्लाह ताला से दुआ करते हैं, या करीम अल्लाह हमें फितना दबाने वाले, बुराई को ख़त्म करने वाले बना, उछालने वाले नहीं। अल्लाह करीम हमें ये जो तूने इतना खूबसूरत इतनी नेमतें दे दी है ना मौला करीम, हमें ये नसीब फरमा, हम इन सारी नेमतों को अच्छे तरीके से और समेटे संभाले, और हमेशा कदम बड़े ध्यान से तसल्ली से कि इंसान वाकई गलतियों का पुतला है, लेकिन किसी से ये जेलसी, ये हसद, ये सारा कुछ एक साइड पे हो के अल्लाह तेरी जो दी हुई नेमतें हैं उन्हीं का शुक्रिया अदा करते हैं। तो 99 नेमतों वाला वाक्य आपको पता है ना, कि 99 नेमते हो, एक नेम हमने 100 टारगेट पूरा करना है, कि बस 100 ही नेमते होनी चाहिए। जो 99 है पहले उनको तो हम समेट लें, संभाल लें, शुक्रिया अल्लाह का अदा कर लें, और फिर वो जो है वो भी अल्लाह ताला अपने फजल व करम से जो कोई कमी बेशी है दे देगा इंशाअल्लाह ताला। उम्मीद रख पेवस्ता रह शजर से, उम्मीद बहार रख। सुबहानल्ला जी, इस वक्त बहुत ही खूबसूरत दुरूद सलाम चले आए सुनते हैं, और अल्लाह ताला हम सबको खैर व आफियत वाली जिंदगियां अता फरमाए, दुनिया और आखरत की भलाइयां और कामयाबियां हमें अता फरमाए। आमीन सुबह या रब्बल आलमीन।